0: It's 9 a.m. This time check is brought to you by
1: Al Habib Current Plus Account. Bharosa bhi, raftar bhi. Bank Al Habib. Rishta bharose ka.
2: Ab aap sunenge GAFM Network par KTN News.
3: त अवाम के कड़ो आइनी हक या माली वसीला डींदा वो तो पंजाब के हकन से सौदो कर तैयार है गिलगित बुल्तिस्तान के भी खपा छदींदा पीपी चेयरमैन जो गजर में चूंड जलसे के खिताब बिलाल भुट्टो जरदारी है त पंजाब सब का घट तरीन अघ से बिजली सिंध के थरकुल मनसूबे में वो है कराची के सब का घट अघ से बिजली नूरियाबाद पावर प्लांट में मिली है असा के वफाक में का भी मदद न घुर्जे उदा तक मामला खराब कंदा गिलगित मां मैंडेट घुर्जे त जी इस्लामाबाद वनी चई सकूं त को बियो सूबो ठाहिण लाइ अॻु गिलगित जो आवाज़ु ॿुधणो पवंदो गिलगित बुल्तिस्तान खे मिल्कियत जो हक़ु ॾियण लाइ जालो वॾो वज़ीर घुर्जे नवाज़ली अॻवण ख्वाजा सद रफ़ीक जा इतादनि ऐं मुख़ालिफ़नि ते वार गिलगित में चूंड जलसे खे ख़िताब दौरान ख्वाजा सद रफ़ीक चयो त डफेड़ पकड़ींदड़ रियासती इदारनि ते हमला कंदड़ या जमहूरियत जो वेस ओडे वॾनि छरनि खे खनड़ बणाईंदड़ आवाम जा मसला हल नथा करे सघनि तसुब जी ॻाल्हि न आहे कम जी भेट करियो छा तव्हां एॾे सुहिणे शहर खे कराची जीअं खंडड़ ॾिसणु घुरो था या गिलगित खे लाहौर ऐं पंजाब जहिड़ी तरक़ी ॾियणी आहे फ़ैसिलो आवाम जे हथ में आहे गिलगित बुल्तिस्तान खे आइनी हक़ु ॾियण लाइ समूरनि रियासती इदारनि खे गॾिजी फ़ैसिलो करणो पवंदो पीटीआई खे एॾो न दॿायो जो सिस्टम खां ॿाहिरि निकिरण ते मजबूर थी वञे पीटीआई चेयरमैन जी गिलगित में कर्नर गॾिजाणी खे ख़िताब दौरान धमकी बैरिस्टर गौर चयो त उहो सोचण ते मजबूर न करियो त असांजो सिस्टम में रहण जो कहिड़ो फ़ाइदो पोइ असां असेंबली ऐं सेनेट मां बि ॿाहिरि निकिरण ते मजबूर थींदासीं पीटीआई खे चूंड मुहिम जी इजाज़त न ॾियणु चूंडुनि खां अॻु धांधुली आहे लीडर्स ऐं एमएनएस खे रोकणी आहे सूबे बदर करणु न रुॻो आइन जे ख़िलाफ़ु आहे पर जमहूरियत ख़िलाफ़ु साज़िश आहे जेके पंहिंजा तक हाराए विया उहे गिलगित बुल्तिस्तान जे माण्हुनि खां वोट घुरणु आया आहिनि हुननि जे चइनि सालनि जी कारकरदगी उहा आहे त पीटीआई खे रोकियो त जीअं चूंडूं खटे वञूं दुश्मन जंग जे मैदान में शिकस्त खाइण बाद ईरान अंदरि नफ़रत ऐं विरहाङे जा बिज पोखे रहियो आहे दुश्मन खे ईरान हथां शिकस्त मिली चुकी आहे हाणे हू ज़िलत भोगे रहियो आहे ईरानी सुप्रीम लीडर मुश्तबा खामनई जो तहरीरी बयान जारी मुश्तबा खामनई चयो त दुश्मन हाणे पंहिंजो ध्यानु हाइबर्ट जंग ते ॾेई रहियो आहे उन लाइ दुश्मन चक बेएतमादी ऐं मायूसी पखण वारो हथियार इस्तेमालु करे रहियो आहे अमरीका जी क़यादत में साम्राज्य गुज़िरियल 80 सालनि खां इसराइल नाले हिकु अॾो क़ाइमु कयो आहे हिकु आज़ादु ऐं मज़बूत ईरान जो वजूदु हुननि खां हज़म न पियो थिए ईरानी आवाम खे नए हाइबर्ट जंग दौरान बि क़ौमी इताद जो मुज़ाहिरो करणो पवंदो हलंदड़ हफ़्ते जी आख़िर ताईं ईरान सां मादो थियण जा इम्कान आहिनि ईरान सां ॻाल्हियूं बहितर अंदाज़ में हली रहियूं आहिनि माहिदे ते सहियूं करण जे वेझो पहुची विया आहियूं अमरीकी सदर डोनाल्ड ट्रंप जूं व्हाइट हाउस में सहाफ़ियुनि सां ॻाल्हियूं डोनाल्ड ट्रंप चयो त बमबारी खां हरमोस जी नाकाबंदी वधीक असराइती आहे ईरान सां माहिदो थी वियो त हरमोस लंघ बि खुली वेंदो कुवैत ते ईरानी हमले बाबति सवाल जो जवाबु ॾींदे डोनाल्ड ट्रंप चयो त कुवैत ते हमले खां अॻु अमरीकी फ़ौज ईरान खे शदीद हमले जो निशानो बणायो हो उन करे ई चई सघिजे थो त ईरानी उन हमले जो जवाबु ॾेई रहिया हुआ असांजी अस्करी ताक़त जंग खां अॻु जी भेट में वधीक मज़बूत थी वई आहे जंग दौरान बि ईरान हथियारनि जी पैदावार बरक़रार रखी असां वटि जंग जारी रखण जी सलाहियत मौजूदु आहे पर उन जो मतिलबु उहो न आहे त असां जंग चाहियूं था ईरानी परॾेही वज़ीर अब्बास इराक़ची जो बयानु अब्बास इराक़ची चयो त अमरीका सां राब्तनि ऐं ॻाल्हियुनि जो सिलसिलो मुअतल न थियो आहे अमरीकी तजवीज़ुनि ते ॿधल ताज़े मसौदे जो जाइज़ो वठी रहिया आहियूं ॻाल्हियुनि में अञा ताईं का ख़ासि अघु भराई न थी सघी आहे امریکی ایوان نمائندگان صدر ٹرمپ جا اختیار محدود کرنا وری قرارداد منظور کرے ورتی ڈیموکریٹس پاراں پیش کیل قرارداد جی حمایت میں 215 ایں مخالفت میں 208 ووٹ پیا حکمران ریپبلکن جماعت جے چار ممبرز بے ٹھہرا جی حمایت میں ووٹ ڈنو قرارداد موجب ایران خلاف فوجی کاروائی لائے صدر کے ہانے کانگریس کا اجازت وٹھنی پوندی پنکی جا سہولت کار لاہور میں گرفتار تھیا ہیں این این ایف بدایا ہے تا انہوں میں نائجیرین شہری بھی شامل ہیں سندھ میں پنکی کے ساتھارن کے سوگو کرن لائے کم کرے رہے ہوں سب کچھ تمہارے ساموں اچھی ویسے سندھ کے گھر وزیر زیالن جار ہے تا منشا کے واپ کاروبار کے خاتمے لائے سندھ میں 14 اینٹی نارکو ٹیکس کورٹس قائم کرے رہے ہوں سیکشن 28 میں ترمیم کرے اسا سندھ پولیس کے بھی نارکو ٹیکس ڈپارٹمنٹ وارا اختیار دے رہے ہوں سندھ اسمبلی کے گھرو معاملن بابت اسٹینڈنگ کمیٹی کے اجلاس بعد زیالن جار چھو تا میڈیا پنکی کیس کے ایڈی ہائپ ڈنی ہے جو سمورا پارلیمانی ممبر ان بابت سوال کرے رہا ہوا اجلاس میں رگو پنکی کے کیس نہ پر منچا کے خاتمے بین معاملن سے بے خیالن کی ڈے وٹ کی گئی ایک سوال سے گھرو وزیر چھو تا سندھ میں نیب کے کتنے کرپشن نظر اچے تھی تو وہ بھلی کاروائی کرے نیب کے کاروائن جو اختیار ہے سندھ گھرو خاتے کی اسٹینڈنگ کمیٹی کے اجلاس میں ایم پی ایز ایم این ایس جا آئی جی سندھ کا سخت سوال جواب رالٹالپور کی صدارت ہٹ اجلاس میں آئی جی سندھ کی منشیات اسکینڈل میں گرفتار مول عرف پنکی کے کیس بابت بریفنگ آئی جی سندھ چھو تو پنکی کے نیٹورک میں شامل سمورا جوابدار گرفتار کیا گیا ودھیک جانچ جاری ہے رالٹالپور چھو تو پنکی کیس میں سہار حسن ضمانت سے آزاد ہے یہ تھا چھو تو سب جوابدار گرفتار ہیں ایم این اے قادر پٹیل چھو تا بن وڈن گھرن جا بفرد فوت تھیا تا منشات فروشن خلاف وٹ پکڑ شروع تھی وئی پرالٹالپور جواب ڈیندے چھو تا تواں اج اجلاس میں آئے ہو منشات خلاف اسا جا 2024 کے اجلاس جاری ہیں قادر پٹیل چھو تا سموری پولیس گٹکے ماوا خلاف کاروائی میں لگی پئی ہے آئس ایں کوکین سریام وکرو تھی رہی ہے جماعت اسلام کے فاروق احمد چھو تا پنکی کا منشات خرید کرن جا نالا بدھاؤ گھر وزیر زیالن جار چھو تا اسا نالا کھن نہ چاہوں جانچ مکمل تھن تے ان کے میرا بریفنگ ڈینداسی خیرپور کی واپرا کالون میں نوجوان جوڑے زہر پی چڈی ناری خالدہ چانڈیو سڈے تے فوت نوجوان وئی چانڈیو گڑتی جوگی حالت میں اسپتال منتقل وارسن واقع گھرو اڑبڑ جو نتیجو قرار دے چڈی پولیس موجب واقعے کی مختلف رخن کا جانچ کئی پی وی فلبر سے روڑی کنال پال ریگولیٹری وٹ بڈی ویل بن نوجوان جا لاش تھے بئی نوجوان موٹر سائیکل سدھو کنال میں کری پیا ہوا سرکاری ٹوبن گوٹھان گڈل کوششوں سے لاش کڈیا پوتن میں مہتاب غلام علی وگڑ شامل حیدرآباد عدالت ایس ایس پی آفس میں بھنج ڈاج الزام ہٹ گرفتار ماریا ساری 15 خواجہ سران کے جوڈیشل ریمانڈ سے جیل بھنی چڈی کنزیومر کورٹ کے جج محمد عامر راجپوت کی عدالت میں ماریا ساری بین کے 14 ڈی کے جوڈیشل ریمانڈ سے جیل مانی ویو عدالت پارا ٹرانسجینڈرز کے جیل کے دھار سیل میں رکھن ماریا ساری کے عورتن والے سیل میں رکھن جو کم ایس ایس پی آفس کے جونیئر کلرک ماریا ساری خواجہ سران خلاف کینٹ تھانے سے بھنج ڈاج کو کیس داخل تھل ایف آئی آر میں چی ہے تو ماریا ساری کی اگوانی میں خواجہ سرا ڈنڈا کھنی ایس ایس پی آفس میں داخل تھیا بھنج ڈاہ کئی خواجہ سران سب انسپیکٹر بینظیر زرداری کی آفس میں داخل تھی کیسے دھکا دے کڑی چڈی سب انسپیکٹر کی کرسی سے ماریا ساری کے ویری ہوئے

0: सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज
1: करते हैं जो आज भी तरक्की करते हैं वो मजीद तरक्की करते हैं, और जो पसमानदा इलाका है वो मजीद पसमानदा हो जाते हैं। जो अमीर होते हैं वो अमीर तर होते हैं, जो गरीब तर वो गरीब तर होते हैं। ये समझते हैं कि मीशत की तरक्की का मतलब उनके अमीर दोस्तों का मुआशी तरक्की। वो समझते हैं रोजगार के मौके पैदा करने का मतलब अपने अमीर दोस्तों को मजीद पैसा देना ताकि वो मजीद लोगों को रोजगार दिला सकते हैं। पीपल्स पार्टी समझती है कि अगर आप असल मानों में मुआशी तरक्की चाहते हो तो अमीर पे ध्यान देने के बजाय अब गरीब को ध्यान दिया जाए। पीपल्स पार्टी समझती है कि तरक्की तब होती है जब किसान तरक्की करे, जब मजदूर तरक्की करे, जब मेरा नौजवान तरक्की करे। पाकिस्तान पीपल्स पार्टी ने हमेशा ये समझा कि अगर आप पसमानदा तबका का, आप गरीब तबका का मुआशी ख्याल रखेंगे तो पूरा मीशत उठ पाएगा। शहीद मोहतरमा बेनजीर भुट्टो ने यही सियासत की, यही मीशत चलाए, और यही वजह है कि शहीद मोहतरमा बेनजीर भुट्टो मशहूर है और मशहूर थी कि बेनजीर आएगी रोजगार लाएगी। ये शहीद मोहतरमा बेनजीर भुट्टो की पहचान। जब ये दूसरे जमातें जो आजकल इलेक्शन में लड़ रहे हैं, यहां बीबी रोजगार देती थी, हमारा हुकूमत चले जाते थे तो बीबी पे केस लगा देते थे, एहतसाब ब्यूरो उनके पीछे रख देते थे। इस किस चीज का कि आपने रोजगार क्यों दी? शहीद मोहतरमा बेनजीर भुट्टो ने जवाब क्या किया दिया आपको याद है? शहीद बीबी ने कहा कि अगर रोजगार देना जुर्म है तो मैं ये जुर्म बार बार करूंगी। आज भी पीपल्स पार्टी हके रोजगार यहां के नौजवानों को दिलवाना चाहता है। सदर जरदारी के दौर में जब आपकी हुकूमत था वफाक में और गिलगित बल्तिस्तान में, वो आखिरी बार था जब रिक्रूटमेंट हुआ था। उसके बाद यहां गिलगित बल्तिस्तान में दो हुकूमतें आए हैं, दो असेंबलीज आए हैं, और इन्होंने ना सूबाई सतह पे यहां के नौजवानों को रोजगार को मौके दिलवाए हैं, मगर इन्होंने यहां के नौजवानों को वफाक में और पूरे पाकिस्तान में भी रोजगार के मौके फराहम नहीं किए हैं। पाकिस्तान पीपल्स पार्टी इंशाल्लाह ताला 7 जून के बाद तमाम वैकेंसीज फिल करेंगे, मगर मेरिट पे फिल करेंगे। इससे भरकर अगर हमने असल अंदाज में इस इलाके का इकोनॉमिक पोटेंशियल अनलॉक किया, हम ना सिर्फ यहां के नौजवानों को रोजगार दिला सकेंगे, हम पाकिस्तान भर के नौजवानों को भी मुआशी तरक्की का और रोजगार के मौके प्रोवाइड कर सकेंगे। मैं समझता हूं कि गिलगित बल्तिस्तान पाकिस्तान की मईशत का कोई नूर साबित हो सकता है। इस इलाके में इतना वसाइल है, इतना पोटेंशियल है, यहां के नौजवान इतने तालीम याफ्ता है, इतना एंटरप्रेन्योरियल है कि हम ना सिर्फ मिलके गिलगित बल्तिस्तान का किस्मत तब्दील कर सकते हैं, मगर इंशाल्लाह ताला हम मिलके पूरा पाकिस्तान का किस्मत तब्दील कर सकते हैं। अगर हमने हके रोजगार दिलाना है तो हमने यहां का जो इकोनॉमिक पोटेंशियल है उसको अनलॉक करना है। हम वो कैसे करेंगे? पहले आपके यहां जो रिसोर्सेस है, जो वसाइल है, जो एनर्जी जनरेट करने का पोटेंशियल है, उसको इंशाल्लाह ताला हम अनलॉक करेंगे, और वो हम पब्लिक प्राइवेट पार्टनरशिप्स के जरिए, जिस तरीका से हमने थर पार्कर को پتھر پکڑ سے بجلی پیدا کیا، ویسے ہی انشاءاللہ تعالی ہم مقامی لوگوں کو، مقامی عوام کو سب سے پہلے سٹیک دلوا کے پبلک پرائیویٹ پارٹنرشپ کے ذریعے یہاں جو معیشت کا پوٹینشیل ہے اس کو انلاک کریں گے۔ جہاں تک بجلی کی سوال ہے، یہ قائد عوام شہید ذوالفقار علی بھٹو کے دور میں یہاں ایک سٹڈی ہوا تھا کہ یہاں کا انرجی جنریشن کا پوٹینشیل کیا ہے، اور یہ قائد عوام کا دور کا سٹڈی کہتا ہے کہ گلگت بلتستان کا پوٹینشیل 50,000 میگا واٹ پیدا کرنا کا آپ کے پاس پوٹینشیل ہے۔ اس انرجی سے آپ نہ صرف اپنا مگر پاکستان کو بھی، ان کا بھی ضروریات پورا کر سکتے ہیں۔ تو انشاءاللہ تعالی ہم مل کے پبلک پرائیویٹ پارٹنرشپ کے ذریعے یہاں انویسٹ کریں گے، یہاں کے اکنامک پوٹینشیل انلاک کریں گے، اور یہاں کے نوجوانوں کو روزگار کا، ان کا حق روزگار دلوائیں گے۔ اس کے ساتھ ساتھ آپ کو معلوم ہے کہ جیسے پاکستان پیپلز پارٹی کا اور میرے خاندان کا گلگت بلتستان کے ساتھ تین نسلوں کا ساتھ ہے، ویسے ہی ہمارا چین کے ساتھ تین نسلوں کا ساتھ ہے۔ جو پاکستان اور چین کے تعلقات ہیں ان کا بنیاد قائد عوام شہید ذوالفقار علی بھٹو نے ڈالی، تو جو سی پیک کی معاشی انقلاب تک لے کر گیا تو وہ صدر زرداری نے کیا جب انہوں نے گوادر پورٹ کو چین کے سنگاپور سے لے کے چین کو دیا تھا۔ مجھے بھی موقع ملا اس ملک کا سب سے نوجوان وزیر خارجہ کے حیثیت میں کہ میں آپ کا، اس ملک کا خدمت کر سکوں، اور جب میں وزیر خارجہ تھا تو جو پاکستان اور چین کا کاروبار تھا وہ سیزنل ہوتا تھا، اور جب میں آپ کا وزیر خارجہ تھا تو میں نے میرا صوبائی صدر کو بھی دعوت دیا تھا، جب ہم نے یہ اگریمنٹ چین کے ساتھ جب میں نے اس پہ ایم اے یو پہ دستخط کیا تھا، اور اس ایفرٹ کے بعد ہمارا جو سیزنل ٹریڈ ہوتا تھا وہ آل ویدر ٹریڈ بن گیا، اور انشاءاللہ تعالی ہم اسی طریقے سے آپ کو مزید چین کے ساتھ کاروبار۔
0: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز۔
2: ریسٹورینٹ بزنس میں ہر سیکنڈ میٹر کرتا ہے، کسٹمرز کوالٹی کے ساتھ ڈسکاؤنٹس بھی چاہتے ہیں۔ بزنس کرنا آسان نہیں، لیکن بزنس کے لیے بینک اکاؤنٹ ریلائبل ہونا چاہیے، اسی لیے میرے پاس ہے بینک الحبیب کا الحبیب کرنٹ پلس اکاؤنٹ، جس میں ملے فری چیک بک، ڈیبٹ کارڈ، بینکرز چیک، ای اسٹیٹمنٹ، آن لائن بینکنگ، الحبیب ڈیجیٹل کے ذریعے انٹرنیٹ بینکنگ اور ایس ایم ایس الرٹس فیسلٹی، اے ٹی ایمز اینڈ کیش ڈپازٹ مشینز کی ایزی ایکسیسبلٹی، ملک بھر میں پھیلا ہوا برانچز کا وسیع نیٹورک، الحبیب کرنٹ پلس اکاؤنٹ، بھروسہ بھی، رفتار بھی۔ بینک الحبیب، رشتہ بھروسے کا۔
3: حیرت انگیز جدید مشین ذریعے پہنجو چیک اپ کرایو ائی ہومیوپیتھک طریقہ علاج سا شفا حاصل کریو۔ جی ہاں، ہانے اواں جے پہنجے شہر سکرن میں حاجی عنایت ہومیوپیتھک کلینک تے مشہور و معروف خاندانی تجربے کار سینئر لیکچرر ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب، پی ایچ ایم ایس سندھ، آر ایچ ایم پی پاکستان، جنرل فزیشن، ماہر امراض میدو ائی جگر جی گرمائش، گردے جی پتھری ائی سوج، پرانی کھنگ، زکام، دل جی تکلیف، اد متھے جو سور، اکھن جی خارش، جوڑن جو سور، بخار، بارن جو دیر سا ہلن، فالج، شوگر، دماغی کمزوری، خارش، ناسور، خونی بادی بواسیر، انن سبنن بیمارن جو کامیاب علاج کیو ویندو آہے۔ ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب، ٹائم روزانو صبح 9 وگے کھا شام 6 وگے تائیں، بروز جمعہ 12 وگے تائیں۔ ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک، اسٹیشن روڈ، سکرن۔ ودھک مشورے رابطے کے لیے 0327 99